0: 0157 416 570 0157।
1: न्यूज के लिए ताउन देते हैं आइकॉन इवेंट स्पेस 6887 डिक्सी रोड मिसागा डिक्सी डेरी के इंटरसेक्शन 3 खूबसूरत हाल 1200 तक अफराद की गुंजाइश एम्पल पार्किंग। अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ। मजीद मालूमात के लिए कॉल कीजिए 4374252500। इट्स 4374252500। आइकॉन इवेंट स्पेस।
2: न्यूज के लिए दावत दिया है टीम भट्टी रियल स्टेट। फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलाम वालेकुम। ये रेडियो पाकिस्तान टोरंटो है। अब आप जुबैरुद्दीन से खबरें सुनिए। कुवैत में ईरानी मिसाइल और ड्रोन हमलों में एक भारतीय शहरी हलाक हो गया जबकि 60 से ज्यादा अफराद जख्मी हुए। कुवैत की वजारत दिफा का कहना है कि ईरानी ड्रोन हमलों में बैन अलाक्वामी एयरपोर्ट की इमारत को काफ़ी नुकसान पहुंचा है जिसके बाद फजाई ऑपरेशंस मुअत्तल कर दिए गए। कुवैत की वजारत दिफा का कहना है कि बुध की सुबह उसकी मुसल्ह अफवाज ने ईरानी हमलों के दौरान 13 बैलिस्टिक मिज़ाइलों और 17 ड्रोन्स को तबाह किया है। कुवैत ने ईरानी सिफारती मिशन के 2 अरकान को नापसंदीदा शख्सियात करार देकर मुल्क बदर कर दिया। सऊदी अरब और अमारात समेत खलीजी ममालिक ने कुवैत पर हमलों की मजम्मत करते हुए कहा है कि ईरान की जारहियत के खिलाफ हम दोस्त मुल्क के साथ खड़े हैं। ख्याल रहे कि बुध की सुबह कुवैत और बहरीन की हुकूमतों ने कहा था कि दोनों ममालिक को ड्रोन और मिज़ाइल हमलों का निशाना बनाया गया है। कुवैत और बहरीन की जानिब से ये इत्तलात सामने आने के बाद ईरान ने इन हमलों की तस्दीक करते हुए कहा था कि अमरीकी अड्डों और हेलीकॉप्टरों को मिज़ाइलों और ड्रोन से निशाना बनाना जवाबी कार्रवाई के तौर पर था। उधर ईरान के वज़ीर ख़ारजा अब्बास अराग़ची ने कहा है कि उनके मुल्क की मुसल्ह अफवाज अपने दिफा में उन मकामात पर हमला कर रही हैं जहां से अमेरिका को जंगबंदी की खिलाफ वर्जी और शिपिंग पर हमलों की इजाज़त मिली हुई है। उनका कहना था कि किसी भी मुआनदाना इकदाम का फौरी और फैसलाकुन जवाब दिया जाएगा और जो पाबंदियों और जंग से हासिल नहीं किया जा सका वो मजीद जंग के ज़रिए हासिल नहीं किया जा सकेगा। ईरानी वज़ीर ख़ारजा का कहना था कि अमरीका के साथ राबते मुनक़ता नहीं हुए लेकिन मुज़ाकरात में कोई पेशरफ़ नहीं है। सऊदी अरब ने बहरीन और कुवैत पर हमलों को ईरानी जारहियत करार देते हुए उनकी मजम्मत की है। सऊदी वजारत ख़ारजा का कहना था कि ये खिलाफ वर्जियाँ खत्े में सिक्योरिटी और इस्तेहकाम बहाल करने की बैन अलाक़वामी कोशिशों को नुकसान पहुँचा रही हैं। दूसरी जानी मुत्तहदा अरब अमारात के सदर के मुशीर डॉक्टर अनवर करकाश ने कुवैत और बहरीन के खिलाफ ईरानी जारहियत पर खलीजी ममालिक से एक मजबूत मुत्तहिद और मरबूत मौक़िफ़ अपनाने का मुतालबा किया। उनका कहना था कि किसी भी खलीजी रियासत को ईरानी हमलों का निशाना बनने के लिए तनहा नहीं छोड़ना चाहिए क्योंकि ये जारहियत किसी एक रियासत को नहीं बल्कि हम सबको निशाना बना रही है। उधर पासदाराने इनकलाब का कहना है कि अमरीका को सबक मिल गया है और आइंदा जवाब मजीद सख्त होगा। पासदाराने इनकलाब के मुताबिक गुज़श्ता शब अमरीकी फ़ौज ने आबनाए हुरमुस के करीब एक ईरानी ऑयल टैंकर को फजाई हमले का निशाना बनाया। जवाब में ईरानी बहरिया ने एक ऐसे बहरी जहाज पर मिज़ाइल दागे जो अमरीकी और इसराइली मफादात से वाबस्ता था। अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि ईरान जौहरी हथियार न बनाने पर रजामंद हो गया है और इन मुज़ाकरात में मुल्क के रहबर आला मुश्तबा खामनई भी शामिल हैं। उन्होंने कहा कि शायद किसी मौके पर आयतुल्ला मुश्तबा खामनई से मुलाकात भी हो जाए लेकिन इसका इन्हिसार सूरतहाल पर होगा। डोनाल्ड ट्रंप ने इतराफ़ किया कि उन्होंने इसराइली वज़ीर आज़म नेतन्याहू से गुस्से में और सख्त लहजे में गुफ्तगू की थी क्योंकि वो नेतन्याहू की लेबनान के साथ मुसलसल लड़ाई से परेशान थे। उधर ईरानी खबर एजेंसी फ़ार्स के मुताबिक अगर इत्तेफाक हो गया तो अमरीका और ईरान के दरमियान MOU 4 मरहलों में नाफिज किया जाएगा। बुध के रोज़ जनूबी लेबनान में इसराइली फजाई हमलों के नतीजे में कम अज़ कम 9 अफराद हलाक हो गए जबकि हिजबुल्ल ने दावा किया है कि उसने शिमाली इसराइल में इसराइली फौजी आदाफ पर रॉकेट हमले किए। उधर इसराइली और लेबनानी सिफारतकारों के दरमियान वाशिंगटन में मुज़ाकरात दूसरे रोज़ भी जारी रहे। वज़ीर आला खैबर पख्तूनख्वा सोहेल आफरीदी ने इमरान खान से मुलाकात की इजाज़त के लिए इस्लामाबाद हाईकोर्ट में दरख्वास्त दायर कर दी है। बाद में सोहेल आफरीदी ने बताया कि बजट 2026-27 की हतमी मंजूरी बानी के विजन के मुताबिक होनी और इमरान खान से मुशावरत ज़रूरी है। سہیل آفریدی کا کہنا تھا کہ حکومت معیشت کی بہتری کے بجائے سیاسی انتقام میں مصروف ہے، جبکہ پاکستان میں مہنگائی، بے روزگاری اور غربت میں مسلسل اضافہ ہو رہا ہے۔ ادھر خیبر پختونخوا اسمبلی میں حکومتی ناراض اراکین نے سخت موقف اپناتے ہوئے عمران خان کی مشاورت کے بغیر پیش ہونے والے بجٹ کی حمایت نہ کرنے کا فیصلہ کیا ہے اور اپنی تحریک کو ان کی رہائی سے منسوب کر دیا ہے۔ ان کا کہنا تھا کہ تمام اراکین اسمبلی اور پارٹی قائدین سے التماس اور پرزور مطالبہ کرتے ہیں کہ وہ آگے آئیں اور عمران خان رہائی تحریک کو ایک جامع اور منظم حکمت عملی کے ساتھ آگے بڑھائیں۔ ادھر بجٹ 2026-27 سے متعلق بجٹ تجاویز پر حکومت اور پاکستان پیپلز پارٹی کے درمیان اختلافات برقرار ہیں اور پیپلز پارٹی اور حکومت کے درمیان مذاکرات میں اب تک کوئی پیش رفت نہیں ہو سکی۔ ذرائع کے مطابق پیپلز پارٹی اور حکومت کی سینئر قیادت کے درمیان اگلے ایک سے دو روز میں ملاقات ہوگی، جبکہ وفاقی وزیر خزانہ سینیٹر محمد اورنگزیب نے کہا ہے کہ پیپلز پارٹی سے آج کی ملاقات بہت مثبت رہی اور 10 جون کو بامقصد بجٹ پیش کریں گے۔ دوسری جانب حکومت نے پیپلز پارٹی کو یقین دہانی کروائی ہے کہ بجٹ اجلاس سے قبل کوئی اہم قانون سازی نہیں ہوگی۔ پاکستان اور آسٹریلیا کے درمیان 3 ون ڈے میچز کی سیریز کا آخری میچ کل لاہور میں کھیلا جائے گا۔ سیریز اس وقت 1-1 میچ سے برابر ہے۔ اور آخر میں یہ خبر کہ کل جی ٹی اے میں گیس کی قیمت میں کسی تبدیلی کا امکان نہیں ہے۔ اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوئیں۔ اجازت دیجیے، اللہ حافظ۔
1: Toronto 360 TV آپ کا اپنا 24/7 چینل، تمام آئی پی ٹی وی باکسز، جادو بول، شاوا اور زوم باکس پر پاکستانی یا اردو سیکشن میں دیکھیے۔ ٹورانٹو بیسڈ پاکستانی چینلز میں سب سے زیادہ دیکھا جانے والا چینل۔ صبح اذان فجر کے بعد ایک پارے کی تلاوت اردو ترجمے کے ساتھ، اسلامک سیگمنٹ، کرنٹ افیئرز کے پروگرام، سوشل ایشوز، ایجوکیشن اور انٹرٹینمنٹ کے ساتھ ساتھ کامیڈی پروگرام بھی۔ ہر رات 8 اور 10 بجے ٹورانٹو 360 اسپیشل پریزنٹیشن، پاکستانی فیچر فلم رات 11 اور دن 1 بجے، شہر میں ہونے والی تقریبات کی کوریج اور بہت کچھ۔ ٹورانٹو 360 ٹی وی، پاکستان کی پہچان، آپ کا اپنا 24/7 چینل۔ ٹورانٹو 360 ٹی وی، آپ کی آواز آپ کے انداز میں۔ ٹورانٹو 360 میں چینل آپ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ اوبر ایپ کے تھرو روجرز پہ بھی ہمارے شاید دیکھ سکتے ہیں۔ ہماری ایپ بھی آپ فری ڈاؤن لوڈ کر سکتے ہیں، ایپ پہ جا کر ٹائپ کیجیے ٹورانٹو 360 ٹی وی۔ ایران اور امریکہ کے درمیان روزانہ ایک نئی بات ہم سنتے ہیں۔ وہ ایک کہانی شاید آپ کو یاد ہو، شیر آیا، لوگ آ جاتے تھے، شیر آتا نہیں تھا، اور ایک دن شیر آ گیا۔ اس وقت کچھ بھی نہیں تھا اور کسی کو کوئی بچا نہیں سکا۔ اب ایرانی خبر ایجنسی کی رپورٹ میں کہا گیا کہ اگر اتفاق ہو گیا تو امریکہ اور ایران کے درمیان ایم او یو 4 مرحلوں میں نافذ کیا جائے گا۔ خبر ایجنسی فارس اس کے مطابق ایران کی امریکہ کے ساتھ بات چیت جاری ہے، کوئی حتمی فیصلہ نہیں ہوا ہے۔ مذاکراتی ٹیم کے رکن کے حوالے سے خبر دی ہے کہ ایران ایسا کوئی معاہدہ نہیں کرے گا جس میں لبنان کو نظر انداز کیا جائے۔ یہ بھی رپورٹ میں بتایا گیا ہے کہ امریکہ کے نئے مسودے پر ایران کا جواب ابھی نہیں بھیجا گیا۔ اسلام آباد مذاکرات کے پہلے مرحلے میں ناکامی کی وجہ سے ایران کا جوہری پروگرام میں شمولیت سے انکار تھا۔ دوسری جانب اپنے ایک بیان میں اسپیکر ایرانی پارلیمنٹ محمد باقر قالیباف نے کہا کہ امریکہ اور اسرائیل کے خلاف ایرانی قوم نے ثابت کیا ہے کہ ایران کو دھمکیاں دینے کا دور جو ہے وہ ختم ہو گیا۔ کسی قسم کی جارحیت کا فیصلہ کن رد عمل جو ہے وہ دیا جائے گا۔ دوسری طرف صدر ٹرمپ ایک نئی بات، کمال کی بات کرتے ہیں۔ انہوں نے کہا کہ وہ ایرانی رہبر اعلیٰ مشتبہ خامنائی سے ملاقات کے خواہاں ہیں، جبکہ انہوں نے اسرائیلی وزیر اعظم بنیامین نتنیاہو کے ساتھ فون پر ہونے والی تلخ بات چیت کی بھی تصدیق کی ہے۔ اور یہ انٹرویو ایسے وقت میں نشر ہوا ہے جب امریکہ اور ایران کی طرف سے نئے حملے کیے گئے ہیں۔ امریکی فوج کی جانب سے بیان میں کہا گیا ہے کہ اس منگل اور بدھ کے درمیانی شب ایران کے خلاف حق دفاع استعمال کرتے ہوئے حملے کیے ہیں۔ بحری جہازوں اور خلیجی ممالک کی جانب داغے کے بیلسٹک میزائلوں اور ڈرونس کو مار گرایا گیا ہے۔ سیٹ کام نے کہا کہ آبنۂ حرز میں واقع جزیرہ کشم پر کیے گئے حملے میں مشرق وسطی پھر سے ایران کی جانب سے حملوں کی جو ہے اس کا جواب دیا گیا ہے۔ ایران نے بھی دوسری طرف کہا ہے کہ آبنۂ حرز کی سلامتی میں خلل ڈالنے کی اگر کوئی بھی کوشش کی گئی تو امریکی فوج کو اس کی بھاری قیمت چکانا پڑے گی۔ انہوں نے امریکی حملوں کی مذمت بھی کی ہے اور انہوں نے کہا ہے کہ براہ راست اس کی ناقابل تردید ذمہ داری کویت اور بحرین کی قیادت پر عائد ہوتی ہے، اور ایران نے متعدد بار ماضی میں بھی بحرین اور کویت میں اہداف پر حملے کیے ہیں اور کل بھی یہ حملے ہوئے ہیں۔ تو جنگ بندی بھی ہے اور جنگ بھی جاری ہے۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3۔ اچھا جناب، راحت بیکر سے کون واقف نہیں ہے؟ اب اس کی 6ٹی لوکیشن جو ہیں وہ نیاگرا فالس میں اوپن ہو گئی ہے۔ 64967 کلفٹن ہل نیاگرا فالس آپریٹو ہے، اور جناب یہ کلفٹن ہل پہ पहला पाकिस्तानी रेस्टोरेंट है जो ऑन क्लिफ्टन हिल है, बर्गर किंग और टिम हॉर्टन के बिल्कुल साथ। जनाब वहाँ जाके एंजॉय कीजिए, पानी के सामने बैठ के खाइए, आपको ज़बरदस्त किस्म के सिग्नेचर आइटम्स हैं, चिकन पैटीज़ हैं, ड्रम स्टिक्स हैं, समोसे हैं, पराठा रोल है, आलमंड केक है, पाइनएप्पल पेस्ट्रीज़ हैं, कड़क चाय भी आपको मिलेगी। जब भी आप नियाग्रा फॉल जाएँ तो राहत बेकर ज़रूर तशरीफ लें और ज़बरदस्त किस्म के स्नैक्स में इंजॉय करें। 9053538444 इनके रबते का नंबर है, आप वहाँ जाके एक बार ट्राई ज़रूर कीजिएगा और फिर यकीनन आप बार बार ट्राई करेंगे। और हम ख़ास तौर पे एक बार फिर जनाब मुबारकबाद भी देते हैं राजा अकबर नईम साहब को कि इनकी छठी लोकेशन की जो है ओपनिंग हो गई है, राहत बेकर्स नाउ ओपन इन नियाग्रा फॉल्स।